0: پاکیزہ اس فلم میں آپ سن رہے تھے لتا منگیشکر کی آواز، کیفی اعظمی کے بول تھے، غلام محمد کا سنگیت تھا، اور یہی تھی آپ کے لیے اس کاریکرم کی آخری پیشکش۔ آج کا یہ کاریکرم آپ نے سنا سنگیتا شریواستو کے ساتھ۔
1: FM पर विविध भारतीनी विज्ञापन प्रसारण सेवानू आ अमदावाद केन्द्र छे। अत्यारे बराबर रात्रिना 9:30 थई रही छे। रजू करीए छीए फिल्मी संगीतनो कार्यक्रम। कार्यक्रमनी शुरुआतमां आप सांभळशो किशोर कुमारना स्वरमां ड्रीम गर्ल फिल्मनुं गीत। संगीतकार लक्ष्मीकांत प्यारेलाल, गीतकार आनंद।